हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब प्रस्तुत छ केही लोक तथा आधुनिक गीतहरू। तौनो श्रोता कार्यक्रमको पहिलो सांगीतिक कोशीले स्वीकार्नुहोस् नरेन्द्र गुरुङ अनि डेजी बराइलीको स्वरमा।

0: प्रस्तुत थियो केही लोक तथा आधुनिक गीतहरू। यो प्रसारण हो आकाशवाणीको र पालो समाचारको।
1: यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र जापान आज विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थाहरूमध्ये एक भएको बताउनुभयो। भारत र जापानले आर्थिक र ऊर्जा, सुरक्षा, फार्मास्युटिकल्स र एआई सहित विभिन्न क्षेत्रहरूमा सम्झौताहरूमा हस्ताक्षर गरेका छन्। भारतले आतंकवादलाई कुनै पनि हालतमा न्यायोचित ठहराउन नसकिने आफ्नो संकल्पलाई दोहोर्याएको छ। दक्षिण पश्चिम मनसुन आज दिल्लीका सबै क्षेत्रहरू सहित गुजरात, उत्तर प्रदेश, मध्य प्रदेश, हरियाणा, पंजाब र राजस्थानका केही भागहरूमा अघि बढेको छ। फिफा विश्वकप सेनेगललाई अतिरिक्त समयमा 3-2 गोल अन्तरले पराजित गर्दै बेल्जियमले विश्वकपको अन्तिम 16 स्थान बनाएको छ। अब समाचार विस्तारमा। भारत र जापानले आर्थिक र ऊर्जा, सुरक्षा, फार्मास्युटिकल्स र एआई सहित विभिन्न क्षेत्रहरूमा सम्झौताहरूमा हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा जापानका प्रधानमन्त्री सनाए ताकाइचीसँग वार्षिक शिखर वार्ता गर्नुभयो। सम्मेलनमा दुवै पक्षले द्विपक्षीय सहयोगका सबै पक्षहरूको समीक्षा गरे। यसको साथमा दुई देशबीच पारस्परिक हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको थियो। संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, विश्वास आजको समयको सबैभन्दा ठूलो सम्पत्ति हो र भारत जापान द्विपक्षीय साझेदारी समयको कसौटीमा उभिएको छ। उहाँले भन्नुभयो, भारत र जापान आज विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थाहरूमध्ये एक हुन् र एक स्वतन्त्र र खुला हिन्द प्रशान्त क्षेत्र दुवै देशको लागि साझा प्राथमिकता हो।
2: आज भारत और जापान दोनों ही विश्व की सबसे बड़ी इकोनॉमीज में से हैं। एक फ्री, प्रॉस्परस और रूल्स बेस्ड इंडो पैसिफिक हमारी साझा प्राथमिकता है। क्षेत्र की सबसे बड़ी डेमोक्रेटिक और मार्केट इकोनॉमीज के रूप में आज हमने कई महत्वपूर्ण पहल की है। इनसे हम मिलकर पूरे क्षेत्र में शांति, स्थिरता और प्रगति का मार्ग प्रशस्त करेंगे।
1: उहाँले भन्नुभयो, दुवै देशले आर्थिक सुरक्षा र ऊर्जा सुरक्षाको महत्व बुझेका छन् भने प्रविधि साझेदारी भारत जापान सहयोगको सबैभन्दा महत्वपूर्ण स्तम्भ हुनेछ। यसअघि आज बिहान प्रधानमन्त्री ताकाइचीलाई राष्ट्रपति भवनको प्राङ्गणमा औपचारिक स्वागत गरिएको थियो। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उपस्थिति रहेको थियो। जापानका प्रधानमन्त्री भारतको 3 दिने भ्रमणको लागि हिजो साँझ नयाँ दिल्ली आइपुग्नु भएको छ। प्रधानमन्त्री ताकाइचीको यो पहिलो औपचारिक भारत भ्रमण हो। विदेश मन्त्रालयले यो भ्रमण भारत र जापान बीच विशेष रणनीतिक र वैश्विक साझेदारीलाई अगाडि बढाउने दिशामा एक महत्वपूर्ण कदम भएको बताएको छ। हाम्रो संवाददाता अनुसार भारत जापान सम्बन्धमा उच्च स्तरको राजनीतिक गतिविधिहरू छन्। हालै प्रधानमन्त्री मोदीले फ्रान्समा G7 शिखर सम्मेलनको साइडलाइनमा जापानी प्रधानमन्त्रीसँग कुराकानी गर्नुभयो। गत वर्ष नोभेम्बरमा जोहानेसबर्गमा भएको G20 शिखर सम्मेलनको साइडलाइनमा दुई नेताबीच भेटवार्ता भएको थियो। वार्षिक शिखर सम्मेलन साझेदारीको रणनीतिक एजेन्डालाई अगाडि बढाउने प्रमुख मञ्च हो। आर्थिक सुरक्षा यो सम्बन्धको एक महत्वपूर्ण खम्बाको रूपमा देखा परेको छ। नोभेम्बर 2024मा टोकियोमा भएको पहिलो आर्थिक सुरक्षा संवादमा दुवै पक्षले रणनीतिक सहयोगका लागि प्राथमिकताका 5 क्षेत्रहरू पहिचान गरेका थिए। केन्द्र सरकारले आसाममा हालै आएको बाढीसँग जुझ्न पूर्ण सहयोग गर्ने आश्वासन दिएको छ। केन्द्रीय कृषि तथा ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहान र केन्द्रीय संसदीय मामला मन्त्री किरेन रिजिजूले हिजो गुवाहाटीमा राज्य सरकारसँग समीक्षा बैठक गर्नुभयो। बैठकमा बाढीबाट भएको प्रारम्भिक क्षतिलाई सबैभन्दा बढी प्रभावित धेमाजी जिल्ला सहित सम्पूर्ण राज्यमा भएको क्षतिलाई ध्यानमा राखिएको थियो। राज्य प्रमुख सचिव रवि कोटाका अनुसार बाढीबाट 13 जिल्लामा करिब 72,000 मानिस प्रभावित भएका छन्। धेमाजी जिल्लामा मात्रै करिब 50,000 मानिस प्रभावित भएका छन्। जिल्लामा

0: बारीका कारण एकजनाको मृत्यु भएको छ भने आठजना बेपत्ता भएका छन्। बारीले सडक, पुल, घर, खेतीयोग्य जमिन लगायत करोडौं रुपियाँको क्षति भएको छ। चौहानले आसाम र अरुणाचल प्रदेशमा बाढीको अवस्थालाई लिएर केन्द्र सरकार निकै गम्भीर रहेको बताउनुभयो। दिल्ली फर्केपछि उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बाढीको अवस्थाबारे विस्तृत प्रतिवेदन बुझाउने बताउनुभयो। उहाँले दुई राज्यमा भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्न उच्च स्तरीय केन्द्रीय अन्तर मन्त्रालय टोली पठाइने पनि बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। ग्रामीण विकास, कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले विकसित भारत रोजगार र आजीविका मिशन ग्रामीण विकसित भारत जी रामजी अधिनियम 2025 देशमा रोजगार सुनिश्चित गर्ने, ग्रामीण जीविकोपार्जनलाई सुदृढ गर्ने र गाउँहरूको विकासलाई गति दिने दिशामा एक महत्वपूर्ण कदम रहेको बताउनुभयो। केन्द्रीय मन्त्री श्री शिवराज सिंह चौहानले आन्ध्र प्रदेशका मुख्यमन्त्री श्री एन चन्द्रबाबु नायडूको साथमा आज तिरुपति जिल्लाको मुकावरीपल्ली गाउँमा विकसित भारत जी रामजी अधिनियम 2025 शुभारम्भ गर्नुभयो। भारतले आतंकवादलाई कुनै पनि हालतमा न्यायोचित ठहराउन नसकिने आफ्नो संकल्पलाई दोहोर्याएको छ। आतंकवादको अन्त्यका लागि एकजुट भएर वैश्विक कारवाही चल्न भारतले आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि हरीश परवथानेनीले संयुक्त राष्ट्रसंघको विश्वव्यापी आतंकवाद विरोधी रणनीतिको नवौं समीक्षामा यो कुरा बताउनुभयो। उहाँले भन्नुभयो, आतंकवादीहरू आतंकवादी नै हुन् र झुटो तुलना वा राजनैतिक बयानहरूद्वारा आतंकवाद विरोधी प्रयासहरूलाई कमजोर पार्नु हुँदैन।
1: India has been a victim of cross-border terrorism for decades.
2: भारत दशकों से सीमा पार आतंकवाद को झेल रहा है। हमने इसकी भारी कीमत चुकाई है। इसी अनुभव के चलते भारत ने आतंकवाद को कतई बर्दाश्त न करने की नीति अपनाई है। आतंकवाद के सभी रूपों और तरीकों की निंदा की जानी चाहिए। भारत ने आतंकवाद के लिए फंडिंग को रोकने पर वैश्विक ध्यान केंद्रित करने की दिशा में काम किया है। भारत का मानना है कि आतंकवाद विरोधी प्रयासों को राजनीति से प्रेरित बयानों से कमजोर नहीं किया जाना चाहिए।
1: We must address the conditions conducive to the spread of terrorism.
0: कडा सुरक्षाको बीच उपराज्यपाल मनोज सिन्हाले आज जम्मूको भगवती नगर यात्री निवास आधार शिविरबाट वार्षिक श्री अमरनाथ जी यात्राका लागि 4822 तीर्थयात्रीहरूको पहिलो जथालाई झण्डा देखाउनुभयो। आकाशवाणी जम्मू संवाददाता अनुसार उपराज्यपालले पहलगाम र बालटाल दुई मार्गहरूका लागि तीर्थयात्रीहरूलाई झण्डा देखाउनुभयो। यस पवित्र यात्रामा सामेल हुनको लागि देशका विभिन्न भागहरूबाट तीर्थयात्रीहरू जम्मू पुग्दैछन्। बेङ्गलुरुको दक्षिणी तालुकमा ढुङ्गा खस्दा सात कामदारको मृत्यु भएको छ। मतपटना गाउँको कावेरी क्रसर ढुङ्गा खानेको मुनि ठूलो ढुङ्गा खसेपछि दुर्घटना भएको थियो, जहाँ मजदुरहरू काम गरिरहेका थिए। घाइतेलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ। प्रधानमन्त्री श्री मोदीले दुर्घटनामा परि ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। कर्नाटकका उपमुख्यमन्त्री डाक्टर जी परमेश्वरले घटनाप्रति दुःख व्यक्त गर्दै खाने मालिकहरू विरुद्ध उचित कारवाही गर्न निर्देशन दिनुभयो। दक्षिण पश्चिम मनसुन आज दिल्लीका सबै क्षेत्रहरू सहित गुजरात, उत्तर प्रदेश, मध्य प्रदेश, हरियाणा, पंजाब र राजस्थानका केही भागहरूमा अघि बढेको छ। राजधानीमा परेको वर्षाले गर्मी र आर्द्रताबाट धेरै राहत पाएको छ। मौसम विभाग अनुसार अघिल्लो दुईदेखि तीन दिनमा उत्तर भारतका धेरै स्थानमा मनसुन फैलिने सम्भावना छ। त्यस्तै भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै पश्चिम र मध्य भारतका केही भागमा येलो अलर्ट जारी गरिएको छ। बिहार, आन्तरिक कर्नाटक, जम्मू काश्मीर, लद्दाख, झारखण्ड, केरला, माहे, तेलङ्गाना, उत्तर प्रदेश र उत्तर पूर्वी क्षेत्रका केही भागमा शनिबारसम्म भारी वर्षा हुन सक्ने मौसम विभागले जनाएको छ। फिफा विश्वकपमा सेनेगललाई अतिरिक्त समयमा 3-2 गोल अन्तरले पराजित गर्दै बेल्जियमले विश्वकपको अन्तिम 16 स्थान बनाएको छ। खेलको 125 मिनटमा युरी टेलेमेन्सले पेनल्टीमा गोल गर्दै बेल्जियमलाई 3-2 जित दिलाए। यस्तै बोस्निया र हर्जेगोभिनालाई 2-0 गोल अन्तरले पराजित गर्दै अमेरिकाले अन्तिम 16 आफ्नो स्थान बनाएको छ, जहाँ अमेरिकाले बेल्जियमको सामना गर्नेछ। अर्को खेलमा इङ्ल्यान्डले कङ्गोलाई 2-1 गोल अन्तरले पराजित गरेको छ। अब जुलाई 6 इङ्ल्यान्डले अन्तिम 16 मेक्सिको सामना गर्नेछ। यो समाचार युट्युबमा @

0: आईआर कर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र जापान आज विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थाहरूमध्ये एक भएको बताउनुभयो। भारत र जापानले आर्थिक र ऊर्जा, रक्षा, फार्मास्युटिकल्स र एआई सहित विभिन्न क्षेत्रहरूमा सम्झौताहरूमा हस्ताक्षर गरेका छन्। भारतले आतंकवादलाई कुनै पनि हालतमा न्यायोचित ठहराउन नसकिने आफ्नो संकल्पलाई दोहोर्याएको छ र फिफा विश्वकपमा सेनेगललाई अतिरिक्त समयमा तीन दुई गोल अन्तरले पराजित गर्दै बेल्जियमले विश्वकपको अन्तिम सोह्रमा स्थान बनाएको छ। समाचार पूरा भयो।
1: समाचारको प्रसारणपछि अब सुनौ यो लोकगीत।

0: हजुरले भर्खरै सुन्नुभयो यमुना देवान अनि साथीहरूको स्वरमा यो लोकगीत।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सीमा छेत्री। विषय छ नागरिकहरूको लागि सुविधा बढाउन एफसीआरए 2.0 पोर्टल र ईओसीआई कार्ड पहलहरू। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। केन्द्रीय गृहमन्त्री श्री अमित शाहले मंगलबार नयाँ दिल्लीमा एफसीआरए 2.0 पोर्टल र ईओसीआई कार्डको शुरूआत गर्नुभयो। यस अवसरमा श्री शाहले भन्नुभयो, आज शुरू गरिएका दुवै नयाँ पहलहरू नागरिकहरूको सुविधा बढाउन अत्याधिक लाभदायक साबित हुनेछन्। उहाँले भन्नुभयो, आज शुरू गरिएका यी दुवै पहलहरूले नागरिकहरूको लागि सुविधाहरू बढाउनेछन् र विशेष गरी एफसीआरए पोर्टल मार्फत चन्दा प्राप्त गर्नेहरूले सामना गर्ने कठिनाईहरूलाई समाधान गर्नेछन्। एफसीआरए 2.0 पोर्टल विदेशी योगदान नियमन ऐन अन्तर्गत अनुपालनलाई सरल बनाउन र अनुगमन र कार्यान्वयन संयन्त्रलाई बलियो बनाउन विकसित गरिएको छ। आवेदन नवीकरण, वार्षिक रिटर्न र अन्य सेवाहरूसँग सम्बन्धित सबै प्रमुख प्रक्रियाहरू अब पूर्ण रूपमा डिजिटल अन्तदेखि अन्त बनाइएको छ। हाल देशभरि लगभग 14,500 सक्रिय एफसीआरए संस्थाहरू काम गरिरहेका छन्। प्रत्येक वर्ष लगभग 15,000 देखि 20,000 आवेदनहरू हुन्छन्। यति ठूलो मात्रालाई ध्यानमा राख्दै आधुनिक प्रविधि सक्षम र सुरक्षित प्रणालीको आवश्यकतालाई लामो समयदेखि महसुस गरिएको थियो। राष्ट्रिय सरकारी क्लाउडमा होस्ट गरिएको यो पोर्टलमा प्रक्रिया पुनः इन्जिनियरिङ, एकीकृत डाइसबोर्ड आधारित प्रमाणीकरण, ई साइन सुविधा र ओसीआर आधारित दस्तावेज विश्लेषण जस्ता सुविधाहरू समावेश छन्। नयाँ एफसीआरए संशोधन नियमहरू 2026 प्रमुख प्रावधानहरू पनि यसमा समावेश गरिएको छ। पोर्टल प्रमुख सरकारी डेटाबेसहरू र ब्याङ्कहरूसँग एकीकृत गरिएको छ, जसमा प्यान, आधार, ओसीआई, एनजीओ दर्पण र आईसीएआईको यूडीआईएन प्रणाली समावेश छ। संस्थाहरूको लागि यो पोर्टलले कागजी कार्य घटाउँछ, समय बचत गर्छ र सरल र अधिक सुविधाजनक अनुभव प्रदान गर्दछ। यसमा छिटो आवेदन प्रशोधन र एकीकृत लगइन आधारित ड्याशबोर्ड समावेश छ। सरकारको लागि प्रमुख डेटाबेसहरूसँग एपीआई आधारित एकीकरणले छिटो र अधिक सटीक प्रमाणीकरण, सुधारिएको अनुपालन, अनुगमन र विदेशी योगदानको प्राप्ति र उपयोगको प्रभावकारी निरीक्षणलाई सक्षम बनाउँछ, जसले गर्दा राष्ट्रिय सुरक्षा र सुशासन दुवैलाई बलियो बनाउँछ। प्लेटफर्मलाई एआई सञ्चालित च्याटबोर्ड र मोबाइल आधारित पहुँच जस्ता भविष्यका सुविधाहरू समायोजन गर्न पनि डिजाइन गरिएको छ। ईओसीआई कार्ड शुरू गर्दा गृहमन्त्रीले अवलोकन गर्नुभयो, ओसीआई प्रणालीमा सामना गरिएका प्रारम्भिक समस्याहरू यस नयाँ प्रणालीमा समाधान गरिएको छ र यसले 50 लाख भन्दा बढी ओसीआई कार्ड धारकहरूलाई ठूलो सुविधा दिनेछ। इलेक्ट्रोनिक ओभरसिज सिटिजन अफ इण्डिया ईओसीआई कार्ड पूर्ण रूपमा डिजिटल प्रणाली मार्फत विश्वव्यापी भारतीय डाइस्पोराका लागि ओसीआई सेवाहरूलाई रूपान्तरण गर्ने एक प्रमुख नागरिक केन्द्रित पहल हो। यस प्रणाली अन्तर्गत आवेदकहरूले सम्पूर्ण ओसीआई प्रक्रिया अनलाइन पूरा गर्न सक्छन्। अवस्थित कार्ड धारकहरूले धेरै जसो अवस्थामा नयाँ आवेदन वा भौतिक प्रमाणीकरणको आवश्यकता बिना नै आफ्नो ईओसीआई कार्ड डिजिटल रूपमा प्राप्त गर्न सक्छन्। नयाँ व्यवस्था अन्तर्गत 20 वर्षको उमेरपछि नयाँ पासपोर्ट प्राप्त गर्दा ओसीआई पुस्तिका पुनः जारी गर्ने आवश्यकता हटाइएको छ।

यो आकाशवाणी खरसाङ हो, प्रादेशिक समाचार स्नेह थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। भारत र जापानले आर्थिक र ऊर्जा सुरक्षा, फार्मास्युटिकल्स र एआई सहित विभिन्न क्षेत्रहरूमा सम्झौताहरूमा हस्ताक्षर गरेका छन्। पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित विधायकहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम भोलिदेखि शुरू हुनेछ। पश्चिम बंगाल सरकारले अवैध घुसपेट र जनसांख्यिकीय परिवर्तनको मुद्दामा कडा अडान लिँदै धेरै महत्वपूर्ण कदमहरू चालेको छ। दार्जीलिङका लोकसभा सांसद राजु विष्टले आज राज्यको श्रम मन्त्री अर्जुन सिंहसँग भेटवार्ता गर्नुभयो र भारतका विद्वान गणितज्ञ स्वर्गीय श्रीनिवास रामानुजनको योगदानको सम्मान गर्दै दार्जीलिङ हिल युनिभर्सिटीद्वारा गणित सम्मेलन 2026 आजदेखि सुरु भएको छ। अब समाचार विस्तारमा। भारत र जापानले आर्थिक र ऊर्जा सुरक्षा, फार्मास्युटिकल्स र एआई सहित विभिन्न क्षेत्रहरूमा सम्झौताहरूमा हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा जापानका प्रधानमन्त्री सानाए ताका दुवै पक्षले द्विपक्षीय सहयोगका सबै पक्षहरूको समीक्षा गरे। यसको साथमा दुई देशबीच पारस्परिक हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको थियो। यसअघि आज बिहान प्रधानमन्त्री ताकाइचीलाई राष्ट्रपति भवनको प्राङ्गणमा औपचारिक स्वागत गरिएको थियो। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उपस्थिति रहेको थियो। जापानका प्रधानमन्त्री भारतको तीन दिने भ्रमणको लागि हिज साँझ नयाँ दिल्ली आइपुग्नु भएको छ। प्रधानमन्त्री ताकाइचीको यो पहिलो औपचारिक भारत भ्रमण हो। पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित विधायकहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम भोलिदेखि शुरू हुनेछ। कार्यक्रमको उद्घाटन लोकसभा अध्यक्ष ओम बिरलाले गर्नुहुनेछ। विधायकहरूलाई संसदीय परम्परा, प्रक्रिया, शिष्टाचार र प्रभावकारी जनप्रतिनिधिको रूपमा आफ्नो भूमिका निर्वाह गर्ने विभिन्न पक्षहरूको बारेमा जानकारी दिइनेछ। कार्यक्रममा केन्द्रीय संसदीय मामला मन्त्री किरेन रिजिजू, राज्यसभाका उपाध्यक्ष हरिवंश सिंह, पश्चिम बंगालका मुख्यमन्त्री शिवेन्दु अधिकारी, विधानसभामा विपक्षी दलका नेता ऋताव्रत बेनर्जीको पनि उपस्थिति रहनेछ। कार्यक्रममा विधायकहरूको लागि धेरै प्राविधिक सत्रहरू आयोजना गरिनेछ। यसमा प्रभावकारी विधायिकाको भूमिका, संसदीय अधिवेशन र सदस्यको लागि शिष्टाचार, प्रश्नकाल र अन्य संसदीय

0: प्रक्रिया मार्फत कार्यपालिकाको जवाफदेहिताको सुनिश्चितता, संसदीय समिति प्रणाली, विधायिकी प्रक्रिया र निजी सदस्य विधेयक, संसदको बजेट प्रक्रिया र संसदीय विशेषाधिकार र नैतिकता जस्ता महत्वपूर्ण विषय समावेश छन्। पश्चिम बंगाल सरकारले डाक्टर श्यामा प्रसाद मुखर्जीको 125 जन्म जयन्तीको अवसरमा उनको पैतृक गाउँ जिराट बालागढमा 125 फिट अग्लो भव्य मूर्ति स्थापना गर्ने योजना बनाएको छ। यो महत्वाकांक्षी परियोजनाको लागि लगभग 200 करोड रुपियाँ आवंटित गरिएको छ। प्रतिमासँगै संग्रहालय, अडिटोरियम, पुस्तकालयको आधुनिकीकरणको काम पनि गरिने भएको छ। उल्लेखनीय छ, विधानसभा चुनाव अभियानको क्रममा केन्द्रीय गृहमन्त्री अमित शाहले डाक्टर श्यामा प्रसाद मुखर्जीको पैतृक निवास विकास गर्ने वाचा गर्नुभएको थियो भने राज्यमा सत्ता परिवर्तन भएपछि सरकारले अब त्यो वाचा पूरा गर्ने दिशामा पहल थालेको छ। पश्चिम बंगाल सरकारले अवैध घुसपेट र जनसांख्यिकीय परिवर्तनको मुद्दामा कडा अडान लिँदै धेरै महत्वपूर्ण कदमहरू चालेको दावी गरेको छ। यसलाई केन्द्रित गर्दै मुख्यमन्त्री शुभेन्दु अधिकारीले यसै महिना नयाँ दिल्लीमा केन्द्रीय गृह मन्त्रालयसँग महत्वपूर्ण बैठक बस्ने बताउनुभयो। बैठकमा मुख्यमन्त्रीसँगै मुख्य सचिव, गृह सचिव र राज्यका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्। उहाँले भन्नुभयो, केन्द्रीय गृह मन्त्रीको निर्देशन अनुसार केन्द्र र राज्यहरूले यस विषयमा मिलेर काम गर्नेछन्। यसैबीच पहिलो चरणको काम सम्पन्न भइसकेको छ, मुख्यमन्त्रीले जानकारी दिनुभयो। उहाँ अनुसार 45 दिनमा बीएसएफलाई आवश्यक जग्गा स्थानान्तरण गरिएको छ भने 12 स्थानमा होल्डिङ स्टेशन स्थापना गरिएको छ। अहिलेसम्म यी केन्द्रहरू मार्फत निर्धारित प्रक्रिया अन्तर्गत लगभग 10,000 घुसपेटकर्ताहरूलाई निर्धारित प्रक्रिया अनुसार फिर्ता पठाइएको छ, जबकि होल्डिङ स्टेशनहरूमा लगभग 15,000 मानिसहरू उपस्थित छन्। दार्जिलिङका लोकसभा सांसद राजु विष्टले आज राज्यको श्रम मन्त्री अर्जुन सिंहसँग भेटवार्ता गर्दै दार्जिलिङ पहाड, तराई अनि डुवर्स क्षेत्रका चिया र सिन्कोना बगान श्रमिकहरूको कल्याण सम्बन्धी मुद्दा एवं अन्य सम्बन्ध विषयहरूमाथि छलफल गर्नुभयो। सुन्नुहोस् हाम्रो संवाददाताको एक रिपोर्ट।
1: सोसियल मिडियामा पोस्ट गर्नुहुँदै सांसद विष्टले चिया उद्योग उत्तर बंगालमा सबैभन्दा धेरै रोजगार सृजना गर्ने क्षेत्र भए तापनि विगतको सरकारद्वारा यसले ठूलो उत्पीडन सहनु परेको बताउनुभयो। उहाँले श्रम सुधारहरूको अभाव अनि भारतीय संसदद्वारा मंजूरी प्राप्त नयाँ श्रम कानूनहरूलाई लागू गर्न अस्वीकार गरिनुले चिया कमान अनि सिन्कोना कमानका श्रमिकहरू उनीहरूका समान अधिकार एवं लाभहरूबाट वञ्चित रहनु परेको बताउँदै मन्त्रीलाई राज्यमा नयाँ श्रम कानूनहरूलाई तीव्रताका साथ लागू गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, श्रमिकहरूका हितहरूको सुरक्षा गर्न साथै औद्योगिक विकासलाई बढाउन, कारोबार गर्न सहजतामा सुधार गर्न अनि बढी पारदर्शी नियमहरू बनाउनका लागि नयाँ श्रम कानूनहरूको कार्यान्वयन आवश्यक छ। यसका साथै चिया अनि सिन्कोना कमान श्रमिकहरूलाई ESIC अन्तर्गत समावेश गर्न पनि अनुरोध गरेको बताउँदै सबै श्रमिकहरूले आवश्यक सामाजिक सुरक्षा, स्वास्थ्य अनि अन्य लाभहरू प्राप्त गर्न पेशोक अनि बन्द भएका अन्य चिया कमानहरूलाई फौलाई बक्यौताहरू भुक्तान नगरिएको सम्बन्धमा मन्त्रीको ध्यानाकर्षण गराउँदै यसको चाँडो समाधान हेतु अनुरोध गरेको विष्टले बताउनुभयो। यस्तै लङ्भ्यू चिया कमान श्रमिकहरूका गम्भीर समस्या एवं चिन्ताहरूमाथि पनि प्रकाश पार्दै PF, ग्रेच्युटी, ज्याला अनि अन्य लाभहरूमा 12 करोड रुपियाँ भन्दा धेरैको भुक्तानी बाँकी रहेको तथा यसमा हस्तक्षेप गर्न अनि श्रमिकहरूलाई बक्यौता रकमहरू यथाशीघ्र भुक्तान गर्न अनुरोध गरेको पनि बताउनुभयो। आकाशवाणी समाचार खरसाङबाट दिव्यतम अधिकारी।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार सुन्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। अब रहल समाचार। सिलगढी नगर निगमले सहरमा अवैध होर्डिङ्सहरू विरुद्ध कडा अभियान सुरु गरेको छ। सहरका विभिन्न पसल, सपिङ मल एवं व्यावसायिक प्रतिष्ठानहरूको अगाडि सड़क तथा फुटपाथमा कब्जा गरी अनुमति नलिई लगाइएका केही होर्डिङ्सलाई निकालिँदैछ। यी अवैध होर्डिङ्सको कारणले सर्वसाधारण मानिसहरूलाई ओहोर दोहोर गर्न अप्ठ्यारो भइरहेको थियो भने नगर निगमलाई लाखौं रुपियाँको राजस्वको नोक्सान पनि उठाउन परिरहेको थियो। गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङको आयोजनामा आगामी 11 अगस्तदेखि बहुप्रतीक्षित छैटौं नेपाली नाटक प्रतियोगिता 2026 आयोजना हुने भएको छ। नेपाली नाट्यकला, अभिनय प्रतिभा तथा सृजनात्मक क्षमताको विकास र प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिने यस प्रतिष्ठित प्रतियोगितामा सहभागी हुन इच्छुक नाट्य समूह तथा कलाकारहरूलाई आयोजकले समयमै आवेदन दिन आग्रह गरेको छ।

0: योगितामा सहभागिता जनाउन चाहने कलाकार तथा नाट्य समूहहरूले गोर्खा दुःख निवारक सम्मेलन दार्जीलिङको कार्यालयबाट आवेदन फर्म प्राप्त गरी निर्धारित समयभित्र बुझाउनु पर्नेछ। आवेदन बुझाउने अन्तिम मिति 1 अगस्त 2026 तोकिएको आयोजकले जनाएको छ। भारतका विद्वान गणितज्ञ स्वर्गीय श्रीनिवास रामानुजनका गणितज्ञ योगदानको सम्मान गर्दै तथा गणित विषयमा अध्ययन अनुसन्धान र शैक्षिक सहकार्यलाई प्रवर्धन गर्ने उद्देश्यले अजित श्रीनिवास रामानुजनको सम्मानमा दुई राष्ट्रिय कार्यशाला तथा गणित सम्मेलन 2026 आजदेखि सुरु भएको छ।
1: यस कार्यशाला तथा गणित सम्मेलनलाई राष्ट्रिय उच्च गणित बोर्ड परमाणु ऊर्जा विभाग भारत सरकार अन्तर्गत सहयोग गरिएको छ। यस दुई दिने कार्यक्रममा दार्जिलिङ हिल युनिभर्सिटीका उपकुलपति प्रोफेसर डाक्टर तेजीमाला गुरुङ नाग, कुल सचिव डाक्टर सुजाता रानी राई लगायत राज्यका विभिन्न विश्वविद्यालय अनुसन्धान संस्थान तथा महाविद्यालयका प्राध्यापकगण, अनुसन्धानकर्ता, स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको छ। कार्यक्रममा वक्ता एवं विशिष्ट अतिथिका रूपमा डाक्टर अमीय कुमार मण्डल आइआइएसीआर बेहरामपुर, डाक्टर चन्दन मैती आइआइएसीआर बेहरामपुर, डाक्टर मृत्युञ्जय चरण चेन्नई म्याथमेटिकल इन्स्टिट्युट, डाक्टर सज्जाद अली विश्वास एसआरएम युनिभर्सिटी एपी आदि उपस्थित रहेका छन्। सम्मेलनमा गणितका विभिन्न समसामयिक विषयहरूमा विशेष व्याख्यान, अनुसन्धान प्रस्तुति तथा अन्तर्क्रियात्मक छलफल गरिनेछ। आकाशवाणी खरसाङका लागि प्रवेश राईको रिपोर्ट।
0: आफ्नो स्थापना दिवसको अवसर पारेर कालेबुङ सचेत मञ्चद्वारा प्रदान गरिँदै आएको प्रतिष्ठित सचेत नागरिक सम्मान यस वर्ष रकवेल अकाडेमी कालेबुङका प्राचार्य कप्तान प्रकाशमणि प्रधानलाई प्रदान गरिने भएको छ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। भारत र जापानले आर्थिक र ऊर्जा सुरक्षा, फार्मास्युटिकल्स र एआई सहित विभिन्न क्षेत्रहरूमा सम्झौताहरूमा हस्ताक्षर गरेका छन्। पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित विधायकहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम भोलिदेखि शुरू हुनेछ। पश्चिम बंगाल सरकारले अवैध घुसपेट र जनसांख्यिकीय परिवर्तनको मुद्दामा कडा अडान लिँदै धेरै महत्वपूर्ण कदमहरू चालेको छ र भारतका विद्वान गणितज्ञ स्वर्गीय श्रीनिवास रामानुजनको योगदानको सम्मान गर्दै दार्जीलिङ हिल युनिभर्सिटीद्वारा गणित सम्मेलन 2026 आजदेखि सुरु भएको छ। यसका साथै समाचार पूरा भयो। अब 7:50 समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।
2: आकाशवाणी सिलीगुडी। এখন শুনবেন হিন্দি ছায়াছবির গান। প্রথম গানটি শুনবেন কিশোর কুমারের কণ্ঠে, ছায়াছবি মনসিল।

0: यो आकाशवाणी हो। समाचार लेखनाथ भट्टराईबाट सुन्नुहोस्। सुरु गरौं अहिलेसम्मका मुख्य समाचारहरूबाट। नयाँ दिल्लीमा भारत र जापानबीच द्विपक्षीय शिखर वार्ता सम्पन्न। रक्षा, आर्टिफिसियल इन्टेलिजेन्स र ऊर्जा सुरक्षा सहित विभिन्न क्षेत्रमा ऐतिहासिक सम्झौता। ग्रामीण विकास र रोजगारका लागि विकसित भारत ग्रामीण रोजगार र जीविकोपार्जन ग्यारेन्टी मिशन ऐन 2025 सार्वजनिक। प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार 2026का लागि आवेदन खुला, आगामी जुलाई 31 नामाङ्कन गर्न सकिने। भारतमा पहिलो पटक हेलिकप्टरका लागि भू उपग्रहमा आधारित अवतरण प्रणाली स्वीकृत, खराब मौसममा पनि उडान सुरक्षित हुने। अनि केन्द्र सरकारद्वारा नयाँ कर्मचारी सञ्चय कोष ईपीएफ योजना 2026 लागू, कोषबाट रकम झिक्ने नियमहरू परिमार्जित र खुकुलो। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री सानाए ताकाइची बीच आज दिउँसो नयाँ दिल्लीमा वार्षिक शिखर स्तरीय वार्ता सम्पन्न भएको छ। यस शिखर वार्तामा भारत र जापान बीच आर्थिक तथा ऊर्जा सुरक्षा, औषधिजन्य सामग्री, रक्षा र आर्टिफिसियल इन्टेलिजेन्स लगायतका विभिन्न क्षेत्रमा महत्वपूर्ण सम्झौताहरू आदान प्रदान भएका छन्। वार्तापछि भारत जापान संयुक्त आर्थिक मञ्चलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र जापानको सम्बन्ध अत्यन्तै विशेष रहेको बताउनु भएको छ। उहाँले जापानको विशेषज्ञता र लगानीसँग भारतको गति र स्तर मिल्दा सम्पूर्ण विश्वलाई नै फाइदा पुग्ने उल्लेख गर्नुभयो। पछिल्लो आर्थिक वर्षमा भारतको जीडीपी वृद्धि दर 7.7% रहेको उल्लेख गर्दै उहाँले भारत विश्वकै तीव्र गतिमा बढ़िरहेको प्रमुख अर्थव्यवस्था भएको दावी गर्नुभयो। प्रधानमन्त्री मोदीले वर्तमान समयमा आपसी विश्वास नै सबैभन्दा ठूलो सम्पत्ति भएको र भारत जापान द्विपक्षीय साझेदारी समयको कसीमा खरो उत्रिएको बताउनुभयो। उहाँले भारत र जापान विश्वकै ठूला अर्थतन्त्रहरूमध्येका देश भएको उल्लेख गर्दै स्वतन्त्र र खुला इण्डो पेसिफिक क्षेत्र दुवै देशको साझा प्राथमिकता रहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो,
1: भारत और जापान दोनों ही विश्व की सबसे बड़ी इकोनॉमीज में से है। एक फ्री प्रॉस्परस और रूल्स बेस्ड इंडो पैसिफिक हमारी साझा प्राथमिकता है। क्षेत्र की सबसे बड़ी डेमोक्रेटिक और मार्केट इकोनॉमीज के रूप में आज हमने कई महत्वपूर्ण पहल की है। इनसे हम मिलकर पूरे क्षेत्र में शांति, स्थिरता और प्रगति का मार्ग प्रशस्त करेंगे।

0: प्रविधि साझेदारी भारत जापान सहयोगको सबैभन्दा महत्वपूर्ण स्तम्भ हुने कुरामा जोड़ दिँदै प्रधानमन्त्री मोदीले भन्नुभयो,
1: प्रधानमन्त्री ताकाइची और मेरा विश्वास है कि टेक्नोलॉजी पार्टनरशिप हमारे सहयोग का सबसे मजबूत स्तंभ बनेगी। इसी विजन को साकार करने के लिए आज एआई के क्षेत्र में हमने ज्वाइंट स्टेटमेंट भी जारी किया है। भारतीय एआई इकोसिस्टम के कई प्रमुख संस्थानों में भी आज अपने जापानी पार्टनर के साथ एग्रीमेंट्स किए हैं।
0: कार्यक्रममा जापानी प्रधानमन्त्री साना एताई ताकाइचीले ऊर्जा सुरक्षा सहकार्यको मुख्य क्षेत्र भएको बताउनुहुँदै पावर एसिया इनिसिएटिभ मार्फत खुला ऊर्जा व्यापार र रणनीतिक भण्डारणमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो। यस विशेष अवसरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा हरियाणाको खरखोदामा मारुति सुजुकीको चौथो सवारी साधन उत्पादन कारखानाको उद्घाटन समेत गर्नुभएको छ। यसैबीच पत्रकारहरूलाई जानकारी दिँदै भारतका विदेश सचिव विक्रम मिश्रले आजका बैठकहरू अत्यन्तै सकारात्मक र उपलब्धिमूलक रहेको बताउनुभयो। उहाँले आगामी सन् 2027 दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको 75 वर्षगांठ पर्ने भएकाले सो वर्षलाई भारत जापान साझा क्षितिज वर्षका रूपमा मनाइने जानकारी दिनुभयो। तीन दिने औपचारिक भ्रमणका लागि हिजो साँझ नयाँ दिल्ली आइपुग्नुभएकी ताकाइचीको प्रधानमन्त्रीका रूपमा यो पहिलो भारत भ्रमण हो। देशभरका ग्रामीण क्षेत्रमा रोजगार सुनिश्चित गर्न, जीविकोपार्जनलाई सुदृढ बनाउन र गाउँहरूको विकासलाई तीव्रता दिन केन्द्रीय ग्रामीण विकास र कृषि मन्त्री शिवराज सिंह चौहान र आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले संयुक्त रूपमा विकसित भारत ग्रामीण रोजगार र जीविकोपार्जन ग्यारेन्टी मिशन 2025 शुभारम्भ गर्नुभएको छ। आन्ध्र प्रदेशको तिरुपति जिल्ला स्थित मुक्कावरी पल्ले गाउँमा आयोजित एक विशेष समारोहमा यस ऐतिहासिक योजनाको शुरूआत गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय मन्त्री चौहानले यस योजनाको मुख्य उद्देश्य देशका कुनै पनि गरीब मजदूर कामविहीन हुन नपरोस् र हरेक हातले रोजगारी पाओस् भन्ने रहेको बताउनुभयो। यस जनकल्याणकारी योजना ल्याउनु भएकोमा उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिनुभयो। यस योजना अन्तर्गत ग्रामीण क्षेत्रमा दिइने रोजगारीको अवधिलाई 100 दिनबाट बढ़ाएर 125 दिन पुर्याइएको छ। यस वर्षका लागि केन्द्र सरकारले 95,600 करोड़ रूपियाँ विनियोजन गरेको छ भने राज्य सरकारहरूको हिस्सासहित कुल बजेट 151,222 करोड़ रूपियाँ पुग्नेछ। आगामी 5 वर्षमा यस योजनामा कुल 7.50 लाख करोड़ रूपियाँ खर्च गरिनेछ, जसका कारण प्रत्येक ग्राम पञ्चायतले वार्षिक औसत 2 करोड़ रूपियाँ भन्दा बढ़ी रकम प्राप्त गर्नेछन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। महिला तथा बाल विकास मन्त्रालयले 5-18 वर्ष उमेर समूहका बाल बालिकाहरूको असाधारण उपलब्धिलाई सम्मान गर्नका लागि प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार 2026 लागि मनोनयन आह्वान गरेको छ। यस पुरस्कारका लागि आवेदन दिने अन्तिम मिति आगामी जुलाई 31 तोकिएको छ। मन्त्रालयका अनुसार योग्य बाल बालिकाहरूको नामाङ्कन आधिकारिक अनलाइन पोर्टल मार्फत गर्न सकिनेछ। यस पुरस्कारका लागि देशका जुनसुकै नागरिक विद्यालय संस्था वा संगठनले योग्य बाल बालिकाको नाम सिफारिश गर्न सक्नेछन्। साथै बाल बालिकाहरू आफैले पनि आफ्नो नाम मनोनयन गर्न पाउने व्यवस्था गरिएको छ। यो प्रतिष्ठित पुरस्कार खेलकुद, समाजसेवा, विज्ञान तथा प्रविधि वातावरण, कला र संस्कृति जस्ता क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने बाल बालिकाहरूलाई प्रदान गरिन्छ। भारतको नागरिक उड्डयन क्षेत्रले एउटा ठूलो कोसे ढुङ्गा पार गरेको छ। आन्ध्र प्रदेशको उन्दावल्ली हेलिपोर्टमा हेलिकप्टर सञ्चालनका लागि देशको पहिलो निजी पोइन्ट इन स्पेस अवतरण प्रणाली स्वीकृत भएको छ। यो अत्याधुनिक प्रणालीले भू उपग्रहमा आधारित दिशा निर्देशन प्रविधिको प्रयोग गरी खराब मौसममा पनि हेलिकप्टरलाई सुरक्षित र सठिक रूपमा अवतरण गराउन मदत गर्नेछ। विमानस्थल प्राधिकरणद्वारा विकसित र नागरिक उड्डयन महानिर्देशनालयद्वारा स्वीकृत यो प्रविधि परम्परागत अवतरण पूर्वाधार नभएका ठाउँहरूका लागि निकै उपयोगी मानिएको छ। केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडूले यस उपलब्धिलाई हेलिकप्टर उडानको क्षेत्रमा एउटा नयाँ युगको शुरूआत भन्नुभएको छ। यसले उडान सुरक्षा र कार्यदक्षता बढ़ाउने उहाँको भनाई छ। मन्त्रालयका अनुसार यो प्रविधि आगामी दिनमा देशभर लागू गरिनेछ, जसले आपतकालीन चिकित्सा सेवा, विपद व्यवस्थापन, पर्यटन र क्षेत्रीय सम्पर्कलाई थप सुरक्षित र भरपर्दो बनाउनेछ। केन्द्र सरकारले सामाजिक सुरक्षा संहिता 2020 अन्तर्गत सन् 1952 योजनालाई प्रतिस्थापन गर्दै नयाँ कर्मचारी सञ्चय कोष ईपीएफ योजना 2026 सूचना जारी गरेको छ। राजपत्रमा प्रकाशित भएसँगै यो नयाँ व्यवस्था गत जून 29 नै लागू भइसकेको छ। यस नयाँ योजनाको मुख्य उद्देश्य सञ्चय कोषको प्रशासनिक कार्यलाई डिजिटल माध्यमबाट चुस्त बनाउनु, खाता स्थानान्तरणलाई सहज पार्नु र यसलाई नयाँ श्रम कानून अनुकूल बनाउनु रहेको छ।